0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राशि अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
4: ओहो हेर सर टाढैको साइत हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
5: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
4: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
6: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
3: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायणस्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98462-49129 र 98461-52091
7: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने जहिल्यै बिरामी भएर केही मेलो मिसै भइदिनु
8: बुवा चिप नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालौ यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
7: हुन्छ बुहारी लौ गइहालौ साह्रै गाह्रो भयो
8: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 98465-64093
9: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त रोगको विवरण
10: काम्ने रोग
9: बौलाउने रोग
10: ढल्ने रोग
9: मूर्छा पर्ने
10: सपना नराम्रो देख्ने
9: डराउने
10: रिस उठ्ने
9: तर्सिने
10: खान मन नलाग्ने
9: चिलाउने
10: ऐठन गर्ने
9: कम्मर दुख्ने
10: हात खुट्टा पोल्ने
9: चपाउने
10: हात खुट्टा दुख्ने वा सुन्निने
9: ज्यान कर्कर खाने
10: महिनावारी गडबडी
9: बाजोपन
10: छारे रोग
9: प्रेसर
10: सुगर
9: प्यारालाइसिस
10: दम
9: खोकी टोकेको निलो दाम
10: मान्छे हराएको
9: सामान हराएको
10: मुना मुना लागेको
9: मेलमिलाप गर्न पर्ने
10: दाँत दुखेको
9: बिगार परेको
10: पैसा फसेको
9: रक्सी छुटाउने
10: घर बाँध्ने
9: पिनास भएको
10: टाउको दुख्ने
9: ग्यास्ट्रिक
10: जन्डिस भएको
9: सतुर नष्ट गर्ने
10: बाथरोग
9: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासको साथ उपचार गरिन्छ, साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनुहुने छैन।
10: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
11: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लम्सुङ, कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 78 68, 97 69 77 68 र 98 21 57 56 36, 98 21 57 56 36।
9: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाक, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9845 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीपीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: अब पाउनुहोस् ओर्लिङको दमदार अफरमा 100 MBPS को इन्टरनेट र नेट टिभी मात्र रु 950 मा। यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 98024410 98028 38526 मा सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन हिस्टोरको भन्दा दुई घर माथि उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
1: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
2: ल ल आए बहिनी किन होला?
1: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
2: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्न स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
1: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला पुल्चो, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98560 46257 र 98 40067 787।
4: सुनिता आ गर त
1: भोके, मेरो दास सबै किराले खाएको छ।
4: गर न के आ गर, म हेर्छु।
1: आ
4: छि, कस्तो गनाएको, दाँत माझ्दैन हो?
1: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
4: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तरी डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपु सैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
5: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
6: भूपु सैनिक डेन्टल होम प्राली, बेसीथर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
7: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीता अधिकारी।
6: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98414-84440।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: बुढी ए बुढी किन ल्याउर मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर बन्द भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विशेष सहरको नारायण सञ्चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165582020 98066662162 र 06651381381 दिपा सुन्चादी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लम्सुङ
4: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स पथरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँड रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
5: कार्यक्रम स्वास्थ्य सरोकार
6: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
5: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
6: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: अब विशिष्ट हरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन
1: जापान ट्राई होइन सियोर गरौ।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेसन सेन्टर बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2900 मोबाइल नम्बर 98-560-602900।
4: माया हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र
4: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यस्तै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
4: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 98-560-45-435।

0: ए बुढा घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, दसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसह नगरपालिका आठ झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
3: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
4: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
3: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर आइरहन्। अनि हाम्रै बेसी सहर नगरपालिका आठ प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
4: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाप लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
3: औषधिको मूल्यमा अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका आठ प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843878450 र 9824111032।
3: ओहो, हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
1: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
3: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका आठ, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0664520227, मोबाइल नम्बर 9842649129 र 9841552091।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पथरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: भरे खन प्रलो शैली हतार नाइ रा
1: हो याचो मेवाने बच्छी जी तारे मुई पिवा मिमामी मार्वलरी प्रिवा बीरा देशी सर मुबाद गंगा आग गैलरी री या वो मैं बाचो
0: मैं याम बीरा तैयार तड़ी बा तारे नासर बजर लंबी मु मेरा बा कप ट्रॉफी प्रमाण पत्र बैनर को बनियल पर दी बीरा या वो मैं लो खारे तारे प्रिय याना से दी
1: सो गंगा आग गैलरी री तो बने बा आचो
0: तर मी मार्बलर फ्रीवा साइन बोर्ड होर्डिंग बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी शर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छालासी ब्याज दे माया चिनो भनेम्रो
1: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एक पटक पहिले सबै भन्देऊ त नेपाली भाषामै
2: बेसीसार नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी शर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्त लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ
3: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 9842646648 र 9463001883
0: किन हाँस्या नि बुढा तुलाई फर्किने गरी
1: तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका
0: हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलि है छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
3: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विस्तृत उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिसाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोप्राइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981
4: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त रोगको विवरण
5: कामने रोग
4: बौलाउने रोग
5: ढल्ने रोग
4: मूर्छा पर्ने
5: सपना नराम्रो देख्ने
4: डराउने
5: रिस उठ्ने
4: तर्सिने
5: खान मन नलाग्ने
4: चिलाउने
5: ऐठन गर्ने
4: कम्मर दुख्ने
5: हात खुट्टा पोल्ने
4: चपाउने
5: हात खुट्टा दुख्ने वा सुन्निने
4: ज्यान करकर खाने
5: महिनावारी गडबडी
4: बाजोपन
5: छारे रोग
4: प्रेसर
5: सुगर
4: प्यारालाइसिस
5: दम
4: खोकी टोकेको निलो दाम
5: मान्छे हराएको
4: सामान हराएको
5: टुनामुना लागेको
4: मेलमिलाप गर्न पर्ने
5: दाँत दुखेको
4: बिगार परेको
5: पैसा फसेको
4: रक्सी छुटाउने
5: घर बाँध्ने
4: पिनाश भएको
5: टाउको दुख्ने
4: ग्यास्ट्रिक
5: जन्डिस भएको
4: सतुल नष्ट गर्ने
5: बाथ रोग
4: बाँध फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ साथै बुटी पनि बानिनेछ हामीलाई सम्झनुहोस् निराश हुनुहुने छैन
5: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ
6: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लमसुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै सम्पर्क फोन नम्बर 97 67 68 60 97 67 77 68 र 98 21 57 56 36 98 21 57 56 36
4: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के थाहा आउनुहोस् सोध्नुहोस् खोज्नुहोस् बुझ्नुहोस् आवश्यकता अनुसारको उपचार गर्नुहोस् रोगबाट मुक्त हुनुहोस् जयराम गुरुदेव।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल हिँड, आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचिसहर नगरपालिका 8, झिङ्गे खोला, पुल्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँघरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: सुनिता आ गर त
1: भोके मेरो दास सबै किराले खाको छ
0: गर न के आ गर म हेर्छु
2: आ
0: छि कस्तो गनाको दात माझ्दैन हो
1: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तरिक डेन्टल होममा जाऊ न दात सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुस्तरिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
3: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गा टेढा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
4: भूपुस्तरिक डेन्टल होम प्राली बेसीचर नगरपालिका 8 सेरा ओरालो लमजुङ
5: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीता अधिकारी
4: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
6: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
7: हो त है आमा बरु कहाँ जाने भन्नु त
6: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनसादी पसल जाने सुनसादी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनसादी पसल हो त
8: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
4: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राशि अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
0: अब पाउनुहोस् ओर्लिङको दमदार अफरमा 100 MBPS को इन्टरनेट र नेट टिभी मात्र रु 950 यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ थप जानकारीका लागि 98-028-44-010 98-028-38-526 सम्पर्क गर्नुहोला सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड शाखा कार्यालय बेसी सहर गेटवे हिमालयन रिसोर्टको भन्दा दुई घर माथि उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ
6: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
7: हो त है आमा बरु कहाँ जाने भन्नु त
6: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
8: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
4: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राशि अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाक, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालकोट कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: ज्योतिष तथा वन झाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। यहाँ वन झाँक्रीको चेला धन बहादुर थापा गुरुबाट हेर्ने हिराउने का साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ। हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ। हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ, जस्तै कामने, बौलाउने, टुनामुना लागेको, भूत, वर्तमान र भविष्य बताइन्छ। छारे रोग, सुगर, प्रेसर, गानगोला, ग्यास्ट्रिक, पाइल्स, महिनावारी गडबडी, बाँझोपन, टाउको दुख्ने, खाना मन नलाग्ने, बिगार परेको, हात खुट्टा सुनिने, तर्सिने, डराउने, पढ्न मन नलाग्ने, व्यापार व्यवसाय बिग्रेको, दुब्लाएकोलाई मोटो बनाउने, मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ। गरगसा बिग्रेको, खोकी लाग्ने, ऐठन हुने, ढाड कमर दुख्ने, पिनास भएको, श्रीमान श्रीमती को मिलाप गर्ने, बान परेको फिराउने, वैदेशिक यात्रा को सफल गराउने, शरीरमा देवता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ। सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लम्सुङ, कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60, 97 69 77 68 60 र 98 21 57 56 36, 98 21 57 56।
1: सुनिता आ गर त
2: भोके, मेरो दाँत सबै किराले खाएको छ।
1: गर न के, आ गर, म हेर्छु।
2: आ
1: छी, कस्तो गनाको, दाँत माझ्दैन हो?
2: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
1: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
0: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
3: भूपुसैनिक डेन्टल होम प्राली, बेसीचर नगरपालिका 8 सेरा ओरालो लम्जु,
4: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
3: सम्पर्क फोन नम्बर 066 521 429, मोबाइल नम्बर 98 414 84 440।
1: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
5: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
3: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 13 लम्सुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
3: सम्पर्क नम्बर 98 462 18 202 र 98 403 19 799।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 13 लम्सुङ।
3: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन सियोर गरौ।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602900।
4: माया, हाम्रो साथी सपना त कति भाग्य मानि रहेछ है। कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र हँ?
4: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
4: जय बुद्ध ज्वेलरी बेसी शहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 98-560-45-475।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: ओहो
3: हेड सर, टाढाको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका आठ, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0664520227, मोबाइल नम्बर 9842649129 र 9841552091।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अब पाउनुहोस् ओर्लिङको फोटोलाइट अफरमा 200 MBPS को इन्टरनेट 3 महिना को मात्र शुल्क ₹3,300 साथमा डबल ब्यान्ड राउटर निशुल्क। यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 9802844010 र 9802838526 सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन रिसोर्ट भन्दा 2 घर माथि। उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
1: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यो बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मिसै फाल्ने।
2: बुवा चिन्ता नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ। यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
1: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
2: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा।
3: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
4: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841939647 र 9811906010। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5 भण्डारा, स्कुल रोड चितवन, र भरतपुर महानगरपालिका 12 मालपोत, कस्तुरी टोल चितवन।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसडीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गे रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउन बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर बन्द भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनसादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ सिरफुल सिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852 98066162 र 06651381 दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लम्सुङ
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: किन हाँसे नि बुढा तुलै फर्किने गरी तालबारा डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबारामै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाचिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिसाबाट रगत आउने सुन्निने टिप आउने रोगको विशेष उपचार गरिन्छ
0: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981
1: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन
0: जापान ट्राई होइन स्योर गरौं
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ
0: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ
1: लमजुङ एजुकेसन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2909 मोबाइल नम्बर 9856602909
0: ओहो हेड सर टाढैको साइत हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
4: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
0: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
1: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेन्डर आइडी
0: गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ

0: नारायण स्थान चौक लमजुङ। सम्पर्क फोन नम्बर 0664520227, मोबाइल नम्बर 98462949129 र 98461052091।
1: ओ भरे खन प्रलो छैले हतारलाई ना
2: हो आजो निवाने बछेजी तार मुई पिमा मिमानी मार्बलरी प्रिमा बीर देसी सर मोबा गंगा आर्ट ग्यालरी याम मय बाचु
1: नै याम बीर तयार तडी बा तारे नासर बजार लम्बी मु मेडा बा कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी बीर याम मयलो फारे तारे प्रे यान सेदी
2: स गंगा आर्ट ग्यालरी तो बने बाचु
1: तर मी मार्बलर फिवर साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम रो साल असी ब्याज दे माया चिनो भनेम रो
2: तैले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्देऊ त नेपाली भाषामै।
0: बेसीसार नगरपालिका साथ पुरानो बैंक चौकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
3: पवित्र गंगा आर्ट ग्यालरी एन्टर फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चौक लमजुङ। प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0665531387, मोबाइल नम्बर 98462646648 र 98463018।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: सुनिता आ गर त
1: भोके मेरो दास सबै किराले खाको छ
0: गर न के आ गर म हेर्छु
1: आ
0: छि कस्तो गनाको दात माझ्दैन हो
1: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तरी डेन्टल होममा जाऊ न दात सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुस्तरी डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
2: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
3: भूपुसैनिक डेन्टल होम प्राली बेसीथर नगरपालिका 8 सेरा ओरालो लमजुङ
4: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
3: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
0: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
5: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
0: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी चार नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
3: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमसुङ प्रोप्राइटर सृजना श्रेष्ठ
3: सम्पर्क नम्बर 98462-18202 र 98403-19789
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमसुङ
3: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
5: भाउजू अनुहार त मलिन देख्छु नि के भयो हजुरलाई
0: हजुर बाबु छोरालाई अनन्ती ज्वरो आएको छ फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन के गर्ने होला बाबु
5: नआत्तिनुहोस् भाउजू मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर आइरहन् अनि हाम्रै बेसीसर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन हो त्यही लगेर औषधि र भिटामिन खुवाए नानी त निको भइहाले
0: हो र बाबु म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो नभए औषधि किनेर ल्याउँछु
6: विगत 15 वर्ष

0: यी तपाईहरुकै सेवामा समर्पित सयल मेडिसेल्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
1: नोट: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
0: सयल मेडिसेल्स, बेसी शहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98463878450 र 98241132।
2: साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
3: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
2: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
3: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
2: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
3: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
2: जय बुद्ध ज्वेलरी, बेसी शहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोपाइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 06652435, 06652475, मोबाइल नम्बर 9856475।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्स्यो जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनसादी पसल जाने सुनसादी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनसादी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राशि अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
4: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाक दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39647 र 98111-90610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
5: कार्यक्रम स्वास्थ्य सरोकार
6: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
5: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
6: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: तपाईँले पुर्याइदिनु
2: है? हजुर भइहाल्छ।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मिसै चाहिएन।
3: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
2: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
3: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका आठ सेरा।
1: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अहिले साँझको 6 बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश केवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: पछिल्लो 24 घण्टामा विपदका 62 घटना, दुईजनाको ज्यान गयो, देशका धेरै ठाउँमा भइरहेको वर्षा पछि बुधबारदेखि कम हुने,
0: सार्वजनिक विदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय, दरबन्दी कटौतीपछि बढ़ी हुने कर्मचारीलाई प्रदेश र पालिकामा पठाउने,
1: पूँजी बजारका समस्या समाधानका लागि प्रधानमन्त्री शाहको प्रतिबद्धता, शेयर बजारमा उच्च वृद्धि, आज 41 अंकले बढ़ेपछि नेप्से 2700 बिन्दु भन्दा माथि,
0: बेलायतको प्रधानमन्त्रीमा एन्डी बर्नहम नियुक्त, राजनीतिक आर्थिक र संस्थागत क्षेत्रका गम्भीर अवरोधहरूको सामना गर्नुपर्ने, भारतमा कक्रोच जनता पार्टीद्वारा संसद भवनतर्फ मार्च गर्ने प्रयास,
1: र विश्वकपको उपाधि जितेपछि स्पेनमा खुसियाली, नयाँ ढाँचा, स्टारहरूको उदय र विश्वव्यापी आकर्षणका साथ 2026 विश्वकप, आधुनिक फुटबलको नयाँ मानक स्थापित।
2: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
4: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा,
3: घर

0: तथ्याङ्कमा उल्लेख छ। हिजो र अस्ति देशका विभिन्न ठाउँमा वर्षासँगै बाढ़ी पहिरो डुबान जस्ता विपत्का घटना बढ़न सक्ने भन्दै प्राधिकरणले चेतावनी जारी गरेको थियो। यस्तै बाढ़ी पहिरोका कारण देशका विभिन्न ठाउँमा 9 प्रमुख राजमार्ग अवरूद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार पृथ्वी राजमार्ग सहित मेची अरनिको र पृथ्वी राजमार्गका केही खण्ड तथा दिक्तेल भोजपुर मध्य पहाड़ी सड़क बीपी राजमार्ग र कान्ति लोकपथमा पहिरो र बाढ़ीको जोखिमका कारण अवरूद्ध बनेका हुन्। पृथ्वी राजमार्गको चितवन र धादिङमा भएका अवरोधहरू हटाइएको छ। वर्षा जारी रहेकाले बाढ़ी पहिरोको जोखिम अझै कायम रहने प्रहरीले जनाएको छ। सम्भावित शास्ति र जोखिमबाट बस्न यात्रा गर्नु अघि अनिवार्य रूपमा सड़कको पछिल्लो अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ।
1: यसैबीच पछिल्लो 24 घण्टामा सुदूरपश्चिम र कर्णालीको पहाड़ी क्षेत्रका केही ठाउँमा बाहेक देशका धेरै ठाउँमा पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो 24 घण्टामा देशका 1414 वर्षामापन केन्द्र मध्ये 372 केन्द्रमा वर्षा भएको छ। यो अवधिमा नेपालभर औसत 11.7 मिलिमिटर वर्षा मापन गरिएको छ। पछिल्लो 24 घण्टामा कपिलवस्तुको पथरकोटमा सबैभन्दा धेरै 167 मिलिमिटर वर्षा मापन भएको छ। यसैबीच जल तथा मौसम विज्ञान विभागले जुलाई महिनामा देशभर औसत भन्दा कम वर्षा मापन भएको जनाएको छ। जुलाई महिनामा औसत 558 मिलिमिटर वर्षा हुनुपर्नेमा आज जुलाई 20 तारीकसम्म 304.30 मिलिमिटर वर्षा मापन भएको छ। विभागका अनुसार पर्सि बुधबारदेखि वर्षा कम हुँदै जानेछ। अहिले मनसूनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकोले देशभर वर्षा भइरहेको विभागका वरिष्ठ मौसमविद मीन कुमार अरियाले जानकारी दिनुभएको छ। उहाँका अनुसार आज र भोलि देशका विभिन्न ठाउँमा वर्षा भए पनि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने सम्भावना छ। आज राति मध्य प्रदेश कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका धेरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। विभागका अनुसार कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका 1-2 ठाउँमा राति मुसलधारे वा आरीघोप्टेसम्मको वर्षा हुन सक्नेछ। ती क्षेत्रमा बाढ़ी पहिरो डुबान तथा गेग्रान बहावको जोखिम रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
0: वर्षाको समयमा खेतमा काम गर्दा आँखामा चोटपटक र हिलो पर्ने भन्दै चिकित्सकहरूले आँखा जोगाएर काम गर्न सुझाव दिएका छन्। चितवनको भरतपुर आँखा अस्पतालमा अहिले दैनिक आउने बिरामी मध्ये झण्डै 30% बिरामी खेतमा काम गर्दा उत्पन्न समस्या लिएर आउन थालेको भन्दै सजग रहन डाक्टरहरूले आग्रह गरेका हुन्। अस्पतालका निर्देशक डाक्टर पुष्पा गिरी श्रेष्ठका अनुसार दैनिक झण्डै 1500 बिरामी बहिरंग सेवा लिन अस्पताल र माताका केन्द्रहरूमा आउने गरेकामा मुख्य रूपमा धानका लागि खेत तयार गर्दा र रोप्दा हिलो आँखामा पसेर आउने बिरामी रहेका छन्। यस्तै हिलो परेको टाउकोमा पानी पर्दा आँखामा हिलो छिरेर समस्या आउने गरेको छ। हिलो छिरेको आँखालाई मिचेपछि नानीमा संक्रमण भएर बिरामीहरू आउने गरेका उहाँले बताउनुभयो। असार र साउन महिनामा यस्ता समस्या लिएर धेरै बिरामी आउने गर्दछन्। आँखामा समस्या भइहालेमा तत्काल नजिकको आँखा उपचार हुने केन्द्र वा अस्पतालमा जान उहाँले सुझाव दिनुभयो। आफू खुशी औषधि प्रयोग गरेका कारण 5% हाराहारी बिरामीमा घाउ बढेर अल्सर समेत हुने गरेको उहाँको भनाइ छ।
1: भारतले पहिलो पटक डेंगी विरूद्धको खोपलाई स्वीकृति दिएको छ। भारतको औषधि नियामक निकायले जापानी कम्पनी ताकेदा बायोफार्मास्युटिकल्सले उत्पादन गरेको क्यूडेंगा खोपलाई प्रयोगको अनुमति दिएको हो। यो खोप 4-60 वर्ष उमेर समूहका व्यक्तिहरूलाई दिन सकिनेछ। पहिले डेंगी भएका वा नभएका दुवै अवस्थाका मानिसहरूले कुनै परीक्षण बिनै यो खोप लगाउन पाउनेछन्। क्यूडेंगा डेंगी भाइरसका 4 सेरोटाइप विरूद्ध प्रभावकारी मानिएको छ। 3 महिनाको फरकमा छालामुनि 2 दिइने यो खोपले डेंगी संक्रमण र अस्पताल भर्ना हुनुपर्ने जोखिमबाट उच्च सुरक्षा दिने क्लिनिकल परीक्षणले देखाएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले समेत सिफारिश गरेको यो खोप विश्वका 43 भन्दा बढ़ी देशहरूमा स्वीकृत भइसकेको छ। नेपालमा पनि वर्षेनी डेंगीको प्रकोप आइरहने भएकोले भारतमा हुन लागेको प्रयोगलाई चासोका साथ हेरिएको छ।
0: शुक्लाफाटा राष्ट्रिय निकुञ्जभित्र हिजो दिउँसोदेखि सम्पर्कविहीन भएका 14 महिला सकुशल घर फर्किएका छन्। उनीहरूलाई खोज्न प्रहरी, शस्त्र प्रहरी र नेपाली सेना गरी 3 सुरक्षा निकायका टोलीहरूलाई एकीकृत रूपमा परिचालन गरेकोमा आज दिउँसो आफ्नै सम्पर्कमा आएका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिनुभयो। उहाँका अनुसार हराएर फर्किएका सबैजनालाई प्रशासन कार्यालयको टोलीले घरमै गएर

0: सम्पर्कलाई खारेज गर्नका लागि सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढ़ाउने निर्णय पनि गरेको छ। यस्तै बैठकले दरबन्दी कटौतीपछि बढ़ी हुने कर्मचारीहरूलाई आवश्यकता अनुसार संघीय प्रदेश र पालिकामा पठाउने निर्णय पनि गरेको छ। नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेपछि स्वीकृत भएका दरबन्दीहरूमा कर्मचारीहरूको मिलान गर्ने र बढ़ी हुने कर्मचारीहरूलाई अभाव भएका ठाउँमा पठाउने निर्णय गरेको हो। सचिवहरूले मालपोत र नापीका सेवाहरूलाई पालिकामा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने र त्यसका लागि संघीय मामिला मन्त्रालयले पालिकाको संस्थागत र प्राविधिक क्षमता बढ़ाउने निर्णय पनि गरेका छन्। जनसम्पर्क बढ़ी हुने कार्यालयहरूको सेवालाई सहज सरल र बिचौलिया मुक्त बनाउने प्रतिबद्धता सहित कर्मचारीहरूले निवेदन र उजुरी लेख्न नजान्ने सेवाग्राहीलाई सघाउनु पर्ने निर्णय पनि सचिवहरूको बैठकले गरेको छ। बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भए यता पहिलो पटक सचिवहरूको बैठक बसेको हो।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
3: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
2: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
3: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
2: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिक, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिङ पूरा गर्ने प्रतिबद्धता।
3: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढ़ी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
2: आवेदन दिनको लागि people2people.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारम सँगै अपलोड गर्नुहोस्। जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिङसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्। साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नवर्ने गरी उत्प्रेरणा पत्र।
3: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333-493-555।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको

0: चुनावका पूर्व अध्यक्ष प्रियराज रेग्मी गरी तीनै पक्षको कुरा सुनेपछि प्रधानमन्त्री शाहले पूँजी बजारको विकासका लागि सरकार लागि परेकोले आवश्यक सुझाव दिन र रुख भएर लगानी गर्न आग्रह गर्नुभएको छलफलमा सहभागीहरूले बताएका छन्।
1: यसैबीच शेयर बजार लगातार पाँचौं कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 41.70 अंकले बढ़ेर 2719.24 बिन्दुमा पुगेको छ। पाँच कारोबार दिनमा निफ्टी 149 अंकले बढ़ेको छ। आज म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचक बढ़ेकामा उत्पादन तथा प्रशोधन समूह 3.21 तथा जलविद्युत र अन्य समूह 2.5% भन्दा धेरैले उकालो लागेको छ। आज 239 कम्पनीको शेयर बढ़ेकामा 32 घटेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज निफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ। गएको शुक्रबार 4,57,00,00,000 रूपियाँ कारोबार भएकोमा आज 343 कम्पनीका 1,22,00,000 किता शेयर 5,51,00,00,000 रूपियाँमा किनबेच भएको छ।
0: चिनिया सरकारको आर्थिक सहयोगमा नेपालमा कृषि खाद्य प्रणालीको सुदृढ़ीकरण परियोजना शुरू भएको छ। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ़ बनाउने उद्देश्य लिएको परियोजनाको आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले शुभारम्भ गर्नुभएको हो। उहाँले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। चीनको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्ड मार्फत सञ्चालन हुने यस परियोजनामा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारको समन्वय एवं साझेदारी रहनेछ। कृषि क्षेत्र नेपालको सामाजिक आर्थिक विकास, खाद्य सुरक्षा र गरीबी निवारणको मुख्य आधार रहेको उल्लेख गर्दै राजदूत माओमिङले विगतमा खोकनाको तरकारी तालिम केन्द्र, झापाको मत्स्यपालन र चितवनको हाइब्रिड धान खेतीले नेपालको उत्पादकत्व बढ़ाएको स्मृति गराउनुभयो। प्रविधि हस्तान्तरण, तालिम र ज्ञान आदान प्रदानका माध्यमबाट कृषकको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको यो परियोजनाले सन् 2030 दिगो विकास लक्ष्य हासिल गर्न र नेपाल चीन सम्बन्धलाई थप प्रगाढ़ बनाउन सहयोग पुग्ने विश्वास लिएको छ।
1: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकारहरू प्रतिपक्षविहीन बन्न नहुने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति शर्माले प्रदेश सरकार गठन र सञ्चालनका क्रममा लोकतान्त्रिक मूल्य मान्यता र संविधानको मर्मलाई ख्याल गर्नुपर्नेमा जोड़ दिनुभयो। शर्माले पछिल्लो समय प्रदेश सरकारहरूमा सत्ता साझेदार दलहरूबीच केही समस्या देखिएको स्वीकार गर्दै ती विषयमा आन्तरिक संवाद र अभ्यासहरू भइरहेको जानकारी दिनुभयो। कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन बन्न नहुने कांग्रेसको स्पष्ट बटम लाइन रहेको र संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका दलहरूले प्रतिकूल परिस्थितिमा पनि यसको मूल मर्मलाई उल्लंघन गर्न नहुने उहाँले जिकिर गर्नुभयो। उहाँले प्रदेशमा देखिएका वर्तमान समस्यालाई राजनीतिक संवाद मार्फत हल गर्ने बताउनुभयो। नेपाली कांग्रेसले मात्र चाहेर सबै कुरा नहुने उल्लेख गर्दै उहाँले अरू राजनीतिक दलहरूको आत्मसम्मान र सह अस्तित्वलाई स्वीकार गर्दै साझा सहमतिको आधारमा प्रदेश सरकारबारे अन्तिम टुंगोमा पुगिने बताउनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
4: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
3: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
5: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
6: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
7: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44482 42 44482 42।
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
9: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
8: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।

0: जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690 4110-6690
1: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। आज साउन महिनाको पहिलो सोमबार पशुपतिनाथ सहित देशभरका शिवालयहरूमा भक्तजनको भीड़ लागेको छ। पशुपतिनाथमा बिहानदेखि नै चारवटै ढोका खोलिएका छन्। आज बेलुकाको आरतीपछि 8 बजेसम्म दर्शनका लागि पशुपतिका ढोका खुला रहने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरूका लागि धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्व मानिने साउनको पहिलो सोमबार आज देशभरका विभिन्न शिवालयहरूमा बिहानैदेखि भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ। साउन महिना र सोमबारलाई शिवको उपासनाका लागि सबैभन्दा पवित्र समय मानिन्छ।
2: नेपाल दर्पणमा अब विदेशका खबर। बेलायतको प्रधानमन्त्रीमा एन्डी बर्नम नियुक्त हुनुभएको छ। 56 वर्षका बर्नम एक दशकमा बेलायतको 7 र समग्रमा 59 प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो। गएको शुक्रबार लिबरल पार्टीको नेता बन्नुभएको उहाँले आफ्नै दलका सर कियर स्टार्मरलाई विस्थापित गर्नुभएको हो। बकिङम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चार्ल्सले एन्डी बर्नहमलाई नयाँ सरकार बनाउन आह्वान गर्नुभएको बीबीसीले जनाएको छ। यसअघि जून 22 तारीकमा सरकार र लिबरल पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गर्नुभएका स्टारमरले आज राजा चार्ल्सलाई बकिङम दरबारमा भेट्दै औपचारिक रूपमा राजीनामा पत्र बुझाउनु भएको थियो। बेलायतका नयाँ प्रधानमन्त्री एन्डी बर्नहमले राजनीतिक आर्थिक र संस्थागत क्षेत्रका गम्भीर अवरोधहरूको सामना गर्नुपर्नेछ। उहाँका मुख्य चुनौतीहरूमा सुस्त अर्थतन्त्र र उच्च जीवनयापन को लागत व्यवस्थापन गर्ने, सामाजिक हेरचाह जस्ता जीर्ण सार्वजनिक सुधारमा सुधार गर्ने, विश्वव्यापी द्वन्द्वहरूको व्यवस्थापन गर्ने र सरकारी संयन्त्रमा वर्षौंदेखि कायम रहेको गतिरोध अन्त्य गर्ने कामहरू रहेका छन्।
3: भारतका शिक्षा प्रणालीमा सुधारको माग गर्दै कक्रो जनता पार्टी सीजेपीले गरेको आह्वानपछि आज हजारौं मानिसहरूले संसद भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। विद्यार्थी, अभिभावक, अभियान कर्मी तथा नेताहरू दिल्लीमा विरोध प्रदर्शन गर्न तोकिएको ठाउँ जन्तर मन्तरमा भेला भए। प्रदर्शन स्थलमा खटाइएका सयौंको संख्याका प्रहरी तथा अर्धसैनिक बलका सुरक्षाकर्मीहरू सीजेपीका समर्थकहरूलाई तितरबितर पार्न लाठीचार्ज तथा अश्रु ग्यास पनि प्रहार गरेका बीबीसीले जनाएको छ। सीजेपीको समर्थनमा 21 दिनदेखि अनशनमा बस्नुभएका अभियान कर्मी तथा शिक्षाविद सोनम वाङचुकलाई शनिबार सुरक्षाकर्मीहरूले बलपूर्वक अस्पताल लगेपछि तनाव बढ़ेको हो। उहाँले अस्पतालमा पनि अनशन जारी राख्नुभएको छ। पार्टी भनिए पनि सीजेपी कतै दर्ता भएको राजनैतिक संस्था भने होइन। प्रश्नपत्र बाहिरिने सहित परीक्षामा हुने अनियमितताको विरोध गर्न भएको मे महिनामा अनलाइन मञ्चमा व्यङ्ग्यात्मक आन्दोलनका रूपमा यो समूह अगाडि आएको थियो। त्यसपछि सीजेपीले ठूलो समर्थन पाएको छ। शिक्षा क्षेत्रमा देखिएको अनियमितताको जिम्मेवारी धर्मेन्द्र प्रधानले लिनुपर्ने र राजीनामा दिनुपर्ने माग सीजेपीका समर्थकहरूले गरेका छन्। भारतमा राजनैतिक विरोध प्रदर्शन हुनु सामान्य भए पनि केही वर्ष यता भारतको राजनैतिक सत्ता केन्द्र रहेको दिल्लीमा यसरी व्यापक विरोध प्रदर्शन हुने गरेको थिएन। प्रदर्शन स्थलमा अत्याधिक गर्मीका कारण केही मानिसहरू बेहोश भएका छन्।
2: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप 2026 को उपाधि जितेसँगै स्पेनमा खुशियाली छाएको छ। मानिसहरू प्रदर्शनसहित विभिन्न कार्यक्रम गरी खुशियाली साटिरहेका छन्। आज बिहान अमेरिकाको न्यू जर्सी रंगशालामा साबिक विजेता अर्जेन्टिनालाई 1-0 गोलले हराएर स्पेनले उपाधि जितेको हो। पहिलो पटक 32 बढ़ाएर 48 गोलले पुर्याएको यस आयोजक ढाँचामा 3 देशका 16 शहरमा कुल 104 खेल सम्पन्न भएका थिए। यस पटकको प्रतियोगिताले आधुनिक फुटबलको नयाँ मानक स्थापित गरेको छ।
3: विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप 2026 को उपाधि स्पेनले जितेको छ। अमेरिका, क्यानेडा र मेक्सिको संयुक्त आयोजनामा सम्पन्न यस संस्करणको रोमाञ्चक फाइनलमा साबिक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा 1-0 गोलले हराउँदै स्पेन नयाँ विश्व च्याम्पियन बनेको हो। यसपटकको विश्वकप फुटबल इतिहासकै नयाँ युगको शुरूआतका रूपमा दर्ता भएको छ। पहिलो पटक 32 बढ़ाएर 48 टोली पुर्याइएको यस आयोजक ढाँचामा 3 देशका 16 शहरमा कुल 104 खेल सम्पन्न भए। मेक्सिको ऐतिहासिक एजेटा स्टेडियमबाट शुरू भएको प्रतियोगिता भर तीव्र आक्रमण र उच्च दबावको शैली देखियो, जसका कारण कुल 308 गोल भए। फिफाका अनुसार रंगशालामै पुगेर 68,10,000 भन्दा बढ़ी दर्शकले खेल प्रत्यक्ष अवलोकन गर्दै उपस्थितिमा नयाँ कीर्तिमान कायम गरेका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीहरूतर्फ स्पेनको बाहुल्य रह्यो। मध्यभागबाट खेल नियन्त्रण गर्दै टोलीलाई सन्तुलित राख्न निर्णायक भूमिका खेलेका स्पेनका मिडफिल्डर रोड्रीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ी भन्दै गोल्डेन बल हात पारे। यस्तै स्पेनकै उनाई सिमोन उत्कृष्ट गोलकिपर र युवा प्रतिभा पाउ कुबासी उत्कृष्ट युवा खेलाड़ी घोषित भएका छन्। फ्रान्सका स्टार केलियन एम्बापे 10 गोल गर्दै गोल्डेन बुट जित्न सफल भए। 39 वर्षको उमेरमा पनि 8 गोल गर्दै टोलीलाई लगातार दोस्रो पटक फाइनलसम्म पुर्याउन अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अतुलनीय नेतृत्व देखाए। यस्तै नर्वेका अर्लिङ हलान्ड र इंग्ल्याण्डका जुड बेलिङ्गमले 7-7 गोल गरे भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले 3 गोल गर्दै आफ्नो सम्भावित अन्तिम विश्वकप यात्रालाई स्मरणीय बनाए। यसपटकको विश्वकपमा स्पेनका लामिन यामाल जस्ता उदीयमान युवा खेलाड़ीको धमाकेदार उपस्थिति र केप भर्डे जस्ता साना देशको प्रभावशाली प्रदर्शनले फुटबल परम्परागत शक्ति राष्ट्रहरू मात्र सीमित नरहेको बलियो सन्देश दिएको छ। आर्थिक दृष्टिले पनि यो विश्वकप निकै भव्य रह्यो। च्याम्पियन्स स्पेनले 5 करोड़ अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्दा उपविजेता अर्जेन्टिनाले 3 करोड़ 30 लाख डलरमा चित्त बुझाएको छ। त्यस्तो भएको इंग्ल्याण्डले 2 करोड़ 90 लाख र चौथो भएको फ्रान्सले 2 करोड़ 70 लाख डलर प्राप्त गरेका छन्। फिफाले छनौट भएका हरेक टोलीलाई तयारी खर्च स्वरूप 15 लाख डलर सहित सहभागिता अनुसारको ठूलो रकम प्रदान गरेको छ। नयाँ ढाँचा, गोलको वर्षा, नयाँ स्टारहरूको उदय र विश्वव्यापी आकर्षणका साथ 2026 विश्वकप आधुनिक फुटबलको नयाँ मानक स्थापित गर्दै समापन भएको छ।
2: यसैबीच स्पेनले विश्व फुटबलमा वर्चस्व कायम राखेको छ। विश्वकप 2026 फाइनलमा अर्जेन्टिनाले 1-0 हराउँदै दोस्रो पटक उपाधि जितेसँगै स्पेन पुरूष र महिला दुवैतर्फ एकैसाथ विश्व विजेता बन्ने पहिलो देश पनि बनेको छ। यसअघि पुरूष टोली सन् 2024 युरोपियन च्याम्पियन पनि बनेको थियो। पछिल्ला 5 वर्षमा स्पेनले उमेर समूहदेखि राष्ट्रिय टोलीसम्म गरी 16 विश्व तथा युरोपियन उपाधि जितेको छ, जसमा महिला टोलीका 11 र पुरूष टोलीका 5 उपाधि रहेका छन्। प्रशिक्षक लुइस डे ला फुएन्तेको नेतृत्वमा अहिले स्पेनी फुटबलको स्वर्णिम निरन्तर चलिरहेको छ।
3: यसैबीच फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप अवधिभर 95,000 किलोमिटर भन्दा बढ़ी हवाई यात्रा गर्नुभएको छ। समाचार संस्था एपीका अनुसार अमेरिका, क्यानेडा र मेक्सिकोमा आयोजित भएको प्रतियोगिता अवधिभर उहाँले आकाशमै 100 घण्टा भन्दा बढ़ी समय बिताउनु भएको हो। उद्घाटनदेखि फाइनल खेलसम्म आइपुग्दा इन्फान्टिनोले पृथ्वीलाई झण्डै 2.5 पटक फन्को मार्न पुग्ने दूरी तय गर्नुभएको छ। कतार सरकारको निजी विमान प्रयोग गर्नुभएका इन्फान्टिनोले 39 दिने प्रतियोगिताका कुल 104 मध्ये 44 खेल मैदानमै पुगेर हेर्नुभयो। उहाँले आयोजक 16 रंगशालामा कम्तीमा एउटा खेल अवलोकन गर्नुभएको छ। 3 देशमा आयोजना भएको विश्वकपमा व्यापक हवाई यात्रा र कार्बन उत्सर्जनका कारण वातावरणीय असर परेको भन्दै वातावरणविदहरूले चिन्ता व्यक्त गरेका छन्।
2: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: पछिल्लो 24 घण्टामा विपदका 62 घटना, 2 जनाको ज्यान गयो। देशका धेरै ठाउँमा भइरहेको वर्षा पछि बुधबारदेखि कम हुने।
2: सार्वजनिक विधा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय। दरबन्दी कटौतीपछि बैठक्ने कर्मचारीहरूलाई प्रदेश र पालिकामा पठाउने।
3: पूँजी बजारका समस्या समाधानका लागि प्रधानमन्त्री शाहको प्रतिबद्धता। शेयर बजारमा उच्च वृद्धि, आज 41 अङ्कले पढेपछि नेप्से 2700 बिन्दु भन्दा माथि।
2: बेलायतको प्रधानमन्त्रीमा एन्डी बर्नम नियुक्त। राजनीतिक, आर्थिक र संस्थागत क्षेत्रका गम्भीर अवरोधहरूको सामना गर्नुपर्ने। भारतमा कक्रोच जनता पार्टीद्वारा संसद भवनतर्फ मार्च गर्ने प्रयास।
3: र विश्वकपको उपाधि जितेपछि स्पेनमा खुशियाली, नयाँ ढाँचा, स्तरहरूको उदय र विश्वव्यापी आकर्षणका साथ 2026 विश्वकप आधुनिक फुटबलको नयाँ मानक स्थापित।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ए मास्टर साहब, कतै हुनु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
2: ल ल आए बहिनी, किन होला?
1: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउनु भनेको कहाँ जाने होला?
2: चिन्ता नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्दस ब्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
1: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, बेचितहर नगरपालिका 8, झिङ्गे खोला पुलचोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
4: सुनिता आ गर त
1: भोके, मेरो दास सबै किराले खाएको छ।
4: गर न के, आ गर, म हेर्छु।
1: आ
4: कस्तो गनाको, दाँत माझ्दैन हो?
1: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
4: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुस्तनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
5: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
6: भूपुसैनिक डेन्टल होम प्राली, बेसीसर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
7: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी।
6: सम्पर्क फोन नम्बर 0665214429, मोबाइल नम्बर 9894184440।
8: प्रमाण पत्र ब्यानर को बनेल पर्दी भीर याव मैलो खारे तारे प्रिय
6: गंगा आर्ट ग्यालरी तो बने आचो
8: तर मार्बल र फ्रीवा साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड जम्मै बनिम्रो, फोटो प्रिन्ट, टी सर्ट प्रिन्ट, स्टिकर कटिम लम्रो, छलसी ब्याज दे माया चिलो भनिम्रो।
6: पहिले भनेको मैले सबै बुझ्यो कान्छा, गङ्गा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्दियो त नेपाली भाषामै।
9: बेसीसर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट, फ्लेक्स प्रिन्ट, साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर, फोटो प्रिन्ट, स्टिकर कटिङ, कप प्रिन्ट, ब्याज प्रिन्ट, टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो, प्रमाण पत्र, मेडल र ट्रफी पनि बनाइन्छ।
10: साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन, आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
11: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट, बेसी सहर नगरपालिका 7, पुरानो बैंक चोक, लमसुङ। प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0665313387, मोबाइल नम्बर 9462646648 र 9463018883।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: चौतारी खबर का प्रायोजक उच्च गुणस्तरीय घर गहना को लागी न्यू गणपति ज्वेलरी सुन चाँदी पसल बेसी शहर नगर पालिक साथ त्रिवेणी टोल लमजुङ प्रोपाइटर गणेश बहादुर विश्वकर्मा।
1: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको साँझको चौतारी खबरमा स्वागत छ। शुरूमा खबरका मुख्य शीर्षकहरू। लमजुङको राइनस नगरपालिका ठहरा बोर्ड स्थित प्रसिद्ध धार्मिक स्थल धर्मनाथ धाम तथा सर्वोदय सेवाश्रममा बोलबम मेलाको पहिलो दिन विशेष धार्मिक तथा सामाजिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। जगतगुरू मोहन शरण देवाचार्य महाराज श्रीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो। लमजुङको राइनस 4-7 विषय बजारमा सार्वजनिक उपयोगका लागि निर्माण गरिएको फल्चा सम्पन्न भएको केही दिनमै ढलेको छ। स्थानीयवासीका अनुसार लाखौं रूपियाँ खर्च गरेर निर्माण गरिएको उक्त फल्चा निर्माण सम्पन्न भएको केही दिनमै ढलेको हो। लमजुङको मर्सङ्गी गाउँपालिका छ बाहुन डाँडाका स्वर्गीय बिर्ख परियारका परिवारलाई 1,33,765 रूपियाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। स्थानीय यंग स्टार क्लबको सक्रियतामा उक्त रकम संकलन तथा हस्तान्तरण गरिएको हो। विद्युत उत्पादनको प्रमुख केन्द्र लमजुङमै विद्युत आपूर्ति अनियमित हुँदा उपभोक्ता आक्रोशित बनेका छन्। विद्युत आपूर्ति अव्यवस्थित भएको भन्दै स्थानीयवासी तथा जनप्रतिनिधिले गम्भीर ध्यानाकर्षण गराएका छन् र सरकारले सार्वजनिक विधालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा 4-सदस्यीय कार्यदल गठन गर्ने भएको छ।
2: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
3: जापान ट्राई होइन, स्योर गरौं।
4: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
3: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
4: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
2: लमजुङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
5: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2909, मोबाइल नम्बर 98-560-602909।
1: अब खबर विस्तारमा। लमजुङको राइनास नगरपालिका 8 हर्रा बोट स्थित प्रसिद्ध धार्मिक स्थल धर्मनाथ धाम तथा सर्वोदय सेवाश्रममा बोलबम मेलाको पहिलो दिन आज श्रावण 4 गते सोमबार विशेष धार्मिक तथा सामाजिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपालका प्रथम जगतगुरू अनन्त विभूषित बालसन्त मोहन शरण देवाचार्य महाराज श्रीको प्रमुख आतिथ्यता तथा सर्वोदय सेवाश्रमका कार्य समितिका ज्येष्ठ सदस्य हरिप्रसाद ठितालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका अवसरमा जगतगुरू मोहन शरण देवाचार्य महाराज श्रीको बाहुली स्वस्ति वाचन सहित नक्षत्र वाटिकाको समुद्घाटन गरिएको थियो। समुद्घाटनपछि प्रमुख अतिथि सहित कार्यक्रममा सहभागी अतिथि तथा विशिष्ट अतिथिहरूले नक्षत्र वाटिकामा विभिन्न प्रजातिका बिरूवा रोपण गरेका थिए। कार्यक्रममा सर्वोदय सेवाश्रम तथा धर्मनाथ धामको विकास र नक्षत्र वाटिका निर्माणमा सहयोग गर्ने जिल्ला वन कार्यालय तथा आश्रमलाई सहयोग गर्ने सामाजिक विकास मन्त्रालयलाई सम्मान गरिएको थियो। आयोजक संस्थाले प्रमुख अतिथि जगतगुरू मोहन शरण देवाचार्य महाराज श्रीलाई समेत अभिनन्दन गरेको थियो। कार्यक्रममा सामाजिक विकास तथा खेलकुद मन्त्री रेखा गुरूङ, माननीय पार्वती तामाङ, जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्ण बहादुर गुरूङ, राइनस नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर गुरूङ तथा सुन्दरबजार नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद कोइरालाले शुभकामना मन्तव्य राख्नु भएको थियो। यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक विकास अधिकारी, इलाका प्रहरी कार्यालय भोटेवडारका प्रहरी निरीक्षक चन्द्रकला भट्टराई, प्रहरी चौकी तीनपिप्लेका प्रमुख प्रहरी निरीक्षक कमल प्रधान, राइनस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार रेग्मी, जिल्ला वन डिभिजन वन कार्यालय लमजुङका प्रमुख दीपक प्रसाद पण्डित, इलाका प्रहरी कार्यालय भोटेवडार तथा दुई पिप्ले बजार क्षेत्रका प्रतिनिधि, विभिन्न भजन समूह, आमा समूह, कर्मदा सिर्जना मंच, दोबान एकता क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा स्थानीय भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रम सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले को संचालन तथा उपाध्यक्ष सुखदेव रिसालको स्वागत मन्तव्यमा सम्पन्न भएको हो। यसैबीच बोलबम मेलाको पहिलो सोमबार रसिद मार्फत प्राप्त रकम तथा दान पेटिकामा चढ़ाइएको भेटी सहित कुल 87,422 रूपियाँ नगद आमदानी भएको प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रले जानकारी दिनुभएको छ। कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि तथा भक्तजनहरूप्रति आयोजक संस्थाका अध्यक्ष कृष्णराज ओलियाले आभार व्यक्त गर्नुभएको थियो भने सभाध्यक्ष हरिप्रसाद धितालले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो। लमजुङको राईनाथ नगरपालिका 4 सातबिसे बजारमा सार्वजनिक उपयोगका लागि लाखौं रूपियाँ खर्च गरेर निर्माण गरिएको फल्चा निर्माण सम्पन्न भएको केही दिनमै ढलेपछि स्थानीयवासीले निर्माणको गुणस्तर, प्राविधिक अनुगमन तथा सार्वजनिक बजेटको सदुपयोगमाथि गम्भीर प्रश्न उठाएका छन्। स्थानीयका अनुसार उक्त स्थानमा यसअघि रहेको पुरानो चौतारो, गाउँका ज्येष्ठ नागरिक तथा सर्वसाधारणको भेटघाट, विश्राम र सामाजिक अन्तर्क्रियाको महत्वपूर्ण स्थलको रूपमा रहेको थियो। विगतमा गाउँघरमा भारी बोक्ने भरियाहरूले समेत त्यही चौतारोमा भारी बिसाएर केही समय विश्राम लिने गर्दथे। ज्येष्ठ नागरिकहरू भेला भएर गफगाफ गर्ने, सुख दुःख साटासाट गर्ने, शीतल हावा खाने तथा थकान मेटाउने स्थानका रूपमा समेत चौतारोको विशेष महत्व रहेको थियो। स्थानीयका लागि उक्त चौतारो केवल विश्राम गर्ने ठाउँ मात्र नभई गाउँको सामाजिक तथा सांस्कृतिक जीवनसँग जोड़िएको ऐतिहासिक सम्पत्तिको रूपमा समेत रहेको थियो। तर पुरानो चौतारो हटाएर वडा कार्यालय, नगरपालिका तथा सम्बन्धित प्राविधिक निकायको स्वीकृतिमा नयाँ फल्चा निर्माण गरिएको थियो। स्थानीयवासीका अनुसार लाखौं रूपियाँ खर्चेर निर्माण गरिएको उक्त फल्चा निर्माण सम्पन्न भएको केही दिनमै ढलेको हो। फल्चा यति छोटो समयमै ढलेपछि स्थानीयले निर्माणमा प्रयोग गरिएका सामग्रीको गुणस्तर, निर्माण प्रक्रिया, प्राविधिक मापदण्डको पालना तथा सम्बन्धित निकायको प्राविधिक सुपरिवेक्षणमाथि प्रश्न उठाएका छन्। निर्माण कार्य गुणस्तरीय र निर्धारित प्राविधिक मापदण्ड अनुसार भएको भए निर्माण सम्पन्न भएको केही दिनमै संरचना कसरी ढल्यो भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने स्थानीयको माग छ। उनीहरूले सार्वजनिक बजेटबाट निर्माण गरिएका संरचनाको गुणस्तर सुनिश्चित गर्न तथा घटनाको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्। स्थानीयवासीले निर्माणमा लापरवाही वा कमजोरी भएको पाइएमा जिम्मेवार पक्षलाई कानूनी दायरामा ल्याउनुपर्ने र आगामी दिनमा यस प्रकारको घटना दोहोरिन नदिन प्रभावकारी अनुगमन तथा गुणस्तर परीक्षणको व्यवस्था गर्नुपर्ने बताएका छन्। लमजुङको मर्सङ्गदी गाउँपालिका 6 बाहुन डाँडाका स्वर्गीय बिर्ख परियारका परिवारलाई 1,33,765 रूपियाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। रोजगारीका लागि भारत पुगेका बिर्ख परियार केही समयपछि भारतको सड़क किनारामा मृत अवस्थामा फेला पारेका थिए। मृतकको साथमा केही नेपाली रूपियाँ भेटिएपछि भारतीय प्रहरीले उनी नेपाली नागरिक हुन सक्ने अनुमान गरेको थियो। त्यसपछि भारतमा रहेका नेपाली समाजका प्रतिनिधिहरूको सहयोगमा मृतकको पहिचान प्रक्रिया अघि बढ़ाइएको थियो। सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको तस्विर तथा भिडियोको आधारमा मृतक बिर्ख परियार नै भएको पुष्टि भएपछि उनका परिवारका सदस्यहरू भारत पुगेका थिए। परिवारले अस्पतालमा राखिएको शव बुझेर भारतमै नेपाली समाजको सहयोगमा अन्तिम संस्कार समेत गरेका थिए। आर्थिक अवस्था कमजोर रहेका परियार परिवारलाई भारत आवजात तथा अन्तिम संस्कारका लागि समेत ऋण लिनुपर्ने अवस्था सिर्जना भएको थियो। परिवारको यही कठिन अवस्थालाई ध्यानमा राख्दै स्थानीय यंग स्टार क्लबले आर्थिक सहयोगको अभियान सञ्चालन गरेको थियो। क्लबको नेतृत्वमा सामाजिक सञ्जाल मार्फत स्वदेश तथा विदेशमा रहेका शुभेच्छकहरूबाट संकलित 1,33,765 रूपियाँ सहयोग रकम आइतबार श्रावण 3 गते मृतकका परिवारलाई हस्तान्तरण गरिएको हो। क्लबका अध्यक्ष पवित्र गुरूङले क्लबका पदाधिकारीहरूको उपस्थितिमा उक्त सहयोग रकम परिवारलाई हस्तान्तरण गर्नुभएको थियो। सहयोग हस्तान्तरण कार्यक्रममा स्वर्गीय बिर्ख परियार प्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै उहाँको आत्माको चिर शान्तिको कामना गरिएको थियो। दुःखको घड़ीमा आर्थिक सहयोग गर्ने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण सहयोगदाता, शुभेच्छुक तथा अभियानमा साथ दिने सबैप्रति यंग स्टार क्लबले हार्दिक आभार व्यक्त गरेको छ। क्लबले मानवीय सहयोगका यस्ता अभियानले संकटमा परेका परिवारलाई तत्काल राहत पुग्नुका साथै समाजमा आपसी सहयोग, सद्भाव र मानवीयताको भावना अझ मजबूत बनाउने विश्वास व्यक्त गरेको छ। रेडियो चौतारी 91.4 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ साँझको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
6: शिक्षकको आवश्यकता मसानी गाउँपालिका छ ठुलीबिसी स्थित जटेश्वर आधारभूत विद्यालयमा प्रावि तहमा रिक्त रहेको फरार शिक्षकको परपूर्ति गर्नुपर्ने भएकाले तपसिलमा ध्याए बमोजिमको रित पुगेका इच्छुक उम्मेद्वारहरूको निमित्त यो विज्ञापन प्रसारण गरिएको छ। तपसिल प्रावि तह फरार शिक्षक एक पद प्रावि तृतीय फरार शिक्षक योग्यता आइएड वा सोभन्दा माथि अनुभवीलाई प्राथमिकता दिइनेछ। उमेर 18 वर्ष पूरा भई 40 वर्ष ननाएको आवश्यकता कागजात शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपिहरू नायकताको प्रमाण पत्र अध्यापन अनुमति पत्रको प्रतिलिपि आवेदन दस्तुर रु 1000 तलब स्केल नेपाल सरकारको प्रचलित स्केल बमोजिम आवेदन बुझाउने अन्तिम मिति तथा सम्पर्क मिति 2083 साउन 6 गते 4 बजेसम्म परीक्षा हुने मिति सम्पर्क मितिमा नै तोकिनेछ। हरेक आवेदकले सम्बन्धित विद्यालयमा वा विद्यालयको इमेल jatishor66@gmail.com तोकिएको समयभित्र आवेदन बुझाउनु पर्नेछ। समय गुज्रेको र रित नपुगेको आवेदन उपर स्वीकृत गरिने छैन। परीक्षा हुने स्थान मसनजी गाउँपालिकाको कार्यालय। परीक्षाको किसिम लिखित र अन्तर्वार्ता प्रयोगात्मक शिक्षक सेवा आयोगबाट सिफारिस भई फरार सूचीमा रहेका उम्मेद्वारको हकमा 7 दिने म्याद कायम गरिएको छ। फरार सूचीमा रहेका उम्मेद्वारले मसनजी गाउँपालिका शिक्षा शाखामा आवेदन पेश गर्नु सकिनेछ र पेश गरेको जानकारी विद्यालयलाई दिनुपर्नेछ। नोट फरार सूची बाहेक अन्य उम्मेद्वारको हकमा विज्ञान मुखी विषय लिई अध्ययन गरेकालाई प्राथमिकता दिइने सम्पर्क मितिमा आउँदा प्रत्येक उम्मेद्वारले सकल कागजात ल्याउनु पर्नेछ। अब जानकारीको लागि निम्न नम्बरमा सम्पर्क गर्नु अनुरोध गरिन्छ। फोन नम्बर अध्यक्ष 9856460872 प्र 9864274485 9864538373
7: जटेश्वर आधारभूत विद्यालय मसन्दी गाउँपालिका साथुली बेसी लमजुङ।
8: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
9: बुढा घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
10: ल बुढी, त्यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
9: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
10: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
9: हाम्रा सेवाहरू कार्पेट पर्दा सिरक दसना बेडसिट म्याट्रेस डल्लप ब्ल्याङ्केट फाइबर सिरक साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
10: थप सुविधाका साथमा हामी कहाँ पलङ दराज सोफा डाइनिङ स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
9: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर विश्वसहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
11: कार्यक्रम स्वास्थ्य सरोकार।
7: स्वास्थ्य का हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
11: एसजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
7: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी खबरहरू। देशका विभिन्न भागलाई विद्युत आपूर्ति गर्ने प्रमुख जलविद्युत उत्पादनका केन्द्रका रूपमा परिचित लमजुङ जिल्ला विद्युत आपूर्ति अव्यवस्थित भएको भन्दै स्थानीयवासी तथा जनप्रतिनिधिले गम्भीर ध्यानाकर्षण गराएका छन्। देशका विभिन्न भागलाई विद्युत आपूर्ति गर्ने प्रमुख जलविद्युत उत्पादन केन्द्रका रूपमा परिचित लमजुङमै विद्युत आपूर्ति अव्यवस्थित भएको भन्दै स्थानीयवासी तथा जनप्रतिनिधिले सरकारवालासँग ध्यानाकर्षण गराएका छन्। देशका विभिन्न स्थानमा बारम्बार विद्युत अवरोध हुने, कम भोल्टेजको समस्या देखिने तथा अनियमित रूपमा विद्युत आपूर्ति हुने गरेको भन्दै स्थानीयवासीले गुनासो गरेका हुन्। दूधपोखरी गाउँपालिका तीनका वडाध्यक्ष श्याम गुरूङले सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्दै जलविद्युत उत्पादनको प्रमुख केन्द्र बनेको लमजुङका नागरिक नै बारम्बार विद्युत अवरोध, कम भोल्टेज तथा अनियमित विद्युत आपूर्तिको समस्याबाट पीड़ित हुनु विडम्बनापूर्ण भएको बताउनु भएको छ। उहाँका अनुसार सामान्य हावा चल्दा पनि विद्युत लाइन अवरूद्ध हुने तथा सामान्य वर्षा हुँदा समेत घण्टौंसम्म विद्युत बन्द हुने अवस्था दोहोरिँदै आएको छ। तर बारम्बार विद्युत अवरोध हुनुको कारणबारे सम्बन्धित निकायबाट स्पष्ट सूचना वा जानकारी नआएको प्रति समेत उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको छ। यसै गरी दुर्दी गाउँपालिका दुईका स्थानीयवासीले पनि लमजुङले ठूलो मात्रामा विद्युत उत्पादन गरी राष्ट्रलाई योगदान गरिरहेको भए पनि आफ्नै जिल्लाका नागरिकले भने भरपर्दो विद्युत सेवा पाउन नसकेको गुनासो गरेका छन्। स्थानीयवासीले देशलाई उज्यालो बनाउने विद्युत उत्पादन गर्ने लमजुङका नागरिक नै आफ्नो घरमा अन्धकार बस्न बाध्य हुनु अन्यायपूर्ण भएको बताएका छन्। उनीहरूले बारम्बार विद्युत जाने समस्याबारे सम्बन्धित निकायले अब मौन बस्न नहुने र समस्या समाधानका लागि स्पष्ट जवाफ तथा प्रभावकारी पहल गर्नुपर्ने समेत माग गरेका छन्। स्थानीयवासीले जिल्लामा उत्पादन हुने विद्युतको प्रत्यक्ष लाभ स्थानीय नागरिकले समेत अनुभूति गर्न पाउनुपर्ने भन्दै विद्युत वितरण प्रणालीमा सुधार, नियमित मरमत सम्हार तथा प्रभावकारी सेवा व्यवस्थापनका लागि तत्काल पहल गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। स्थानीय साना किसानले उत्पादन गरेको दूधको सहज बजारीकरण गर्ने उद्देश्यले वडा कार्यालयको लगानीमा स्थापना गरिएको दुग्ध संकलन केन्द्रमा पर्याप्त दूध उत्पादन हुन नसकेपछि केही समय सञ्चालन भएर बन्द भएको थियो भने अब स्थानीय सिद्धेश थियो भने बेहिसार नगरपालिका वडा नम्बर 11 स्थित स्थानीय सिद्धेश्वर कृषि सहकारी संस्थाले उक्त केन्द्र सञ्चालन गर्ने तयारी गरेसँगै पुनः सञ्चालनमा आउने भएको हो। बेसीसार नगरपालिका 11 चितीमा वडा कार्यालयको करिब 2 लाख रूपियाँ लगानीमा 2081 सालमा दुग्ध संकलन केन्द्रका लागि आवश्यक सामग्री खरिद गरिएको थियो। तर स्थानीय किसानले पर्याप्त मात्रामा दूध उत्पादन गर्न नसकेपछि केन्द्र अपेक्षित रूपमा सञ्चालन हुन सकेन र केही समयपछि बन्द भएको थियो। अब स्थानीय किसानलाई पशुपालनतर्फ प्रोत्साहित गर्दै दूध उत्पादन र बजारीकरणलाई सहज बनाउने उद्देश्यले वडा कार्यालय र सिद्धेश्वर कृषि सहकारी संस्था बीच दुग्ध संकलन केन्द्र पुनः सञ्चालन गर्ने सम्झौता भएको छ। सम्झौता पत्रमा वडा कार्यालयका तर्फबाट वडा अध्यक्ष शिव प्रसाद जोशी र वडा सदस्य विजय राज सेडाई तथा सहकारीका तर्फबाट अध्यक्ष हरिकृष्ण तिवारी र लेखा संयोजक श्रीकान्त पौडेलले हस्ताक्षर गर्नुभएको छ। वडा अध्यक्ष शिव प्रसाद जोशीका अनुसार सहकारी मार्फत दुग्ध संकलन केन्द्र प्रभावकारी रूपमा सञ्चालन भएपछि स्थानीय दुग्ध उत्पादक किसानले आफ्नो उत्पादनको बजार पाउने र प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा गरिएको छ। सिद्धेश्वर कृषि सहकारी संस्थाले पनि सहकारीमा आबद्ध किसानलाई पशुपालनतर्फ प्रोत्साहित गर्दै सानो स्तरबाट सेवा शुरू गरेर क्रमशः यसको दायरा विस्तार गर्ने जनाएको छ। स्थानीय कृषक तथा सहकारीका सदस्यहरूले दुग्ध संकलन केन्द्र पुनः सञ्चालनमा आएपछि चिती क्षेत्रका किसानले उत्पादन गरेको दूधलाई बजारसँग जोड्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। सरकारले सार्वजनिक विधालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा 4 सदस्यीय कार्यदल गठन गर्ने भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा आज बसेको सचिवहरूको बैठकले शनिबार र आइतबार गरी हप्तामा 2 दिन सार्वजनिक विधा दिन थालिएपछि साबिकमा रहेका अन्य सार्वजनिक विधाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो। मुख्य सचिव कार्कीले हस्ताक्षर गर्नुभएको 22 बुधे निर्णय अनुसार कार्यदलले 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्नुपर्नेछ। बैठकले पुराना असान्दर्भिक तथा सरकारी कार्य सम्पादनमा बाधा पुर्याउने प्रकृतिका कानूनहरू खारेज गर्न सम्बन्धित मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढ़ाउने निर्णय समेत गरेको छ। यस्ता दरबन्दी कटौतीपछि बढ़ी हुने कर्मचारीलाई आवश्यकता अनुसार संघ प्रदेश तथा स्थानीय तहमा पठाउने निर्णय गरिएको छ। अब नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षणपछि स्वीकृत दरबन्दीमा कर्मचारी मिलान गर्ने र बढ़ी भएका कर्मचारीलाई जनशक्ति अभाव भएका निकायमा पठाइनेछ। बैठकले मालपोत तथा नापी कार्यालयका सेवा स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रियालाई तीव्रता दिने पनि निर्णय गरेको छ। यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत स्थानीय तहको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि गरिनेछ। यस्तै धेरै जनसम्पर्क हुने सरकारी कार्यालयका सेवा सहज सरल र बिचौलिया मुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै निवेदन तथा उजुरी लेख्न नजान्ने सेवाग्राहीलाई कर्मचारीले आवश्यक सहयोग गर्नुपर्ने निर्णय समेत सचिवहरूको बैठकले गरेको छ। बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक सचिवहरूको बैठक बसेको हो। चौतारी खबर अहिलेलाई यति नै। खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। लमजुङको राईनाथ नगरपालिका 8 हर्राबोट स्थित प्रसिद्ध धार्मिक स्थल धर्मनाथ धाम तथा सर्वोदय सेवाश्रममा बोलबम मेलाको पहिलो दिन विशेष धार्मिक तथा सामाजिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। जगत गुरू मोहन शरण देवाचार्य महाराज श्रीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो। लमजुङको राईनस्तार सात विषय बजारमा सार्वजनिक उपयोगका लागि निर्माण गरिएको फल्चा निर्माण सम्पन्न भएको केही दिनमै ढलेको छ। स्थानीयवासीका अनुसार लाखौं रूपियाँ खर्च गरेर निर्माण गरिएको उक्त फल्चा निर्माण सम्पन्न भएको केही दिनमै ढलेको हो। लमजुङको मर्स्याङदी गाउँपालिका 6 बाहुन डाँडाका स्वर्गीय बिर्ख परिवारका परिवारलाई 1,33,765 रूपियाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। स्थानीय यंग स्टार क्लबको सक्रियतामा उक्त रकम संकलन तथा हस्तान्तरण गरिएको हो। विद्युत उत्पादनको केन्द्र लमजुङ जिल्लामै विद्युत आपूर्ति अनियमित हुँदा उपभोक्ता आक्रोशित बनेका छन्। विद्युत आपूर्ति अव्यवस्थित भएको भन्दै स्थानीयवासी तथा जनप्रतिनिधिहरूले गम्भीर ध्यानाकर्षण गराएका छन्। र सरकारले सार्वजनिक विधालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा 4 सदस्यीय कार्यदल गठन गर्ने भएको छ। अवस्थ साँझको चौतारी खबर अहिलेलाई सकिएको छ। हाम्रो अर्को भेट भोलि बिहान 6:30 बजेको चौतारी खबरमा हुने नै छ। तबसम्मका लागि प्राविधिक सहकर्मी सीताराम बसेलाई धन्यवाद दिँदै समाचार कक्षबाट म प्रमोद अधिकारी पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्रो यापमा रेडियो चौतारी सुन्दै रहनुहोला। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
1: अहिले बेलुकीको 7 बज्यो।
2: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
3: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम जागृति। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: जिउनु र मर्नु यो संसारको रीत, कसैको हार त कसैको जित, उमङ्ग कतै कहीँ वेदना, बाँकी अझै छ हामी जाग्न। जागृति जागृति
1: नमस्ते साथी, स्वागत छ आज पनि तपाईँकै आफ्नै प्रिय रेडियो कार्यक्रम जागृतिमा। सधैँ जस्तै कार्यक्रमको साथमा छु म सुजना,
2: अनि म तिलक पनि छु है मित्रहरू। अनि हामी आशा गर्छौ कि तपाईँ सम्पूर्ण मित्रहरू लगायत तपाईँको सम्पूर्ण परिवार पनि आरामै हुनुहुन्छ होला र साथै हामीलाई अहिले सुन्दै हुनुहुन्छ होला।
1: अनि हामी पनि आरामै छौँ र आज पनि हतार हतार गर्दै कार्यक्रम जागृति मार्फत तपाईँलाई भेट्न भनेर हामी आइसकेका छौँ।
2: तपाईँलाई थाहा छ मित्र, हप्ताको यो दिन हाम्रो निम्ति एकदमै विशेष हुने गर्छ, किनभने हप्ताको यो दिनको यो समयमा हामी तपाईँलाई भेट्नको लागि आउने गर्छौं र एकदमै हतार हतार साथ आउने गर्छौं।
1: अनि यो पनि तपाईँलाई भनिहालौ कि हामी मात्र आउँदैनौ तर हाम्रो हातमा तपाईँहरूले जागृतिलाई माया गरी लेखेर पठाउनु भएको पत्रहरू पनि रहने गर्छन् र आज पनि हाम्रो साथमा ती पत्रहरू छ।
2: साँच्चै नै सुजना, जब प्रयास सफल भएको देखिन्छ तब मन पनि हर्ष उत्साहले भरिन्छ है।
1: हो नि तिलक, यी पत्रहरूबाट स्पष्ट हुन्छ कि धेरैजना श्रोताहरूले यो कार्यक्रम जागृतिलाई नियमित रूपमा र ध्यानसँग सुनिरहनु भएको छ अनि कार्यक्रमबाट लाभ पनि लिइरहनु भएको छ।
2: एकदमै ठिक भन्यौ तिमीले श्रोता मित्र, तपाईँहरूको पत्रहरूले स्पष्ट पार्दछ कि हामीले गरेको प्रयास सफल भइरहेको छ,
1: जसको कारण हामी धेरै नै उत्साहित भएका छौँ र हामीलाई यसरी माया गरेर पत्र लेख्नुहुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई हामी यस जागृतिको सम्पूर्ण टिमको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
2: र यही खुसी र उत्साहलाई व्यक्त गर्नको लागि श्रोता मित्र, कार्यक्रममा यति बेला एउटा सुमधुर गीत सुन्नेछौ र सुजना चाहिँ नाच्ने छिन्।
1: म नाचेर पनि के गर्नु, हाम्रो श्रोताहरूले चाहिँ देख्न पाउनुहुने होइन, तिमीलाई मात्रै के नाच देखाउनु। श्रोता मित्र, गीत सुन्नुभन्दा अगाडि हामी तपाईँलाई यो पनि बताउन चाहन्छौ कि सधैँ जस्तै आज पनि कार्यक्रममा एउटा विशेषज्ञ पाहुना पनि रहनुहुनेछ जसले तपाईँले नै पत्र मार्फत सोध्नु भएको एचआईभी एड्स सम्बन्धी विभिन्न प्रश्नहरूको उत्तर दिनुहुनेछ।
2: त्यसैले आफ्नो रेडियो सेटबाट टाढा कतै नजानु होला, जानै परे पनि छिट्टो फर्केर चाहिँ आउनु होला, किनभने हामी कार्यक्रममा पुनः उपस्थित हुने नै छौ।

0: किन र यो गीत सुनिसकेपछि अब चाहिँ कार्यक्रममा हाम्रो विशेषज्ञज्यूलाई स्वागत गर्नुपर्ने हुन्छ?
1: अवश्य पनि सुजना नाचिनन् तर टाउको चाहिँ हल्लिएको थियो, मैले देख्दै थिएँ श्रोता मित्र, तपाईँले नदेख्नु भएको भए पनि यो क्रमलाई चाहिँ हामी यतिकै राख्नेछौँ। अब हाम्रो स्टुडियोमा हाम्रो एकजना विशेषज्ञज्यू आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गरौँ। यहाँलाई हामी स्वागत गर्न चाहन्छौँ हाम्रो यो जागृति कार्यक्रमको नयाँ श्रृङ्खलामा।
2: धेरै धेरै धन्यवाद, साथै यति बेला कार्यक्रम जागृति सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोताहरूलाई मेरो पनि नमस्कार तथा अभिवादन छ।
1: तपाईँ देख्दै हुनुहुन्छ कार्यक्रममा पत्रको संख्या चाहिँ दिन प्रतिदिन बढ़िरहेको छ नि।
2: हजुर, र यो देख्दा मलाई धेरै खुसी पनि लागेको छ कि हाम्रो प्रश्नको जवाब सुनेर, यो कार्यक्रम सुनेर धेरै श्रोताहरूले हामीलाई पत्र लेख्दै हुनुहुन्छ।
1: भनेपछि तपाईँ पनि नाच्नुहुन्छ? अप्ठ्यारो नमान्नु होला, मैले थोरै मजाक मात्रै गरेको। के तपाईँ तयार हुनुहुन्छ अब यी पत्रको जवाब दिनको लागि?
2: एकदमै म तयार छु।
1: कार्यक्रममा आजको पत्र लिनेछु म चाहिँ, आजको पहिलो पत्र मेरो हातमा छ, तर मलाई चाहिँ सुजनाले इसारा गर्दैछिन् यो पत्र चाहिँ म पढ्छु भनेर, त्यसै कारणले गर्दाखेरि म यो पत्र चाहिँ उनलाई नै पढ्न दिन्छु।
0: हुन्छ, यो पत्रलाई म नै पढिदिन्छु। राजनजीले लेख्नु भएको पत्र छ यो, र यो पत्रमा उहाँले सोध्नु भएको छ कि के एचआईभी एड्स गलत संगतको दुष्परिणाम हो त भनेर।
2: धेरै नै राम्रो प्रश्न सोध्नु भएको रहेछ। संगतको अगाडि गलत लागिसकेपछि यो स्पष्ट हुन्छ कि संगत सही छैन। अब आयो परिणामको कुरा र यसको बारेमा भन्नु कहाँसम्म सही हुन्छ। म सोच्छु कि 70% चाहिँ हामीले यसलाई हो भनेर भन्न सक्छौ, तर 30% हामी यो कुराको पनि सम्भावना राख्न सक्छौ कि यदि कोही व्यक्ति गलत संगतमा छ भने ऊ आफै पनि गलत व्यक्ति हो भनेर चाहिँ भन्न सकिँदैन। तर अधिकतम चाहिँ यस्तै नै देख्ने गरिएको छ, किनभने प्रलोभन एउटा यस्तो संगत हो जहाँ व्यक्ति फस्छ, त्यसपछि त्यहाँबाट उम्कन अथवा निस्कन अति नै कठिन हुने गर्छ। त्यसैले हामी यो भन्न सक्छौ कि कतै न कतै त्यो व्यक्तिमाथि यो दबाव र प्रेसर हुन्छ नै कि यदि हामी कमर्सियल सेक्स वर्कर कहाँ जान्छौ भने त पनि हामीसँगै जानै पर्छ। अर्थात मैले भन्न खोजेको कुरा के भने, संगतभित्र गरिने हरेक क्रियाकलापहरूमा बराबरीको सहभागिता जनाउनै पर्ने हुन्छ, अनि कहिलेसम्म तपाईँ आफूलाई रोक्नुहुन्छ जबकि हरेक दिन तपाईँको सहभागिता त्यस्तो संगतमा छ। त्यसैले मैले भने जस्तै 70% चाहिँ गलत संगतको दुष्परिणाम भनेर मान्न सकिन्छ।
0: तपाईँको मतलब गलत संगतले चाहिँ असल चरित्रलाई पनि नष्ट गर्न सक्छ। एउटा अर्को पत्र पनि छ यति बेला मेरो हातमा, र मलाई लाग्छ कि उहाँ कार्यक्रम जागृतिको नयाँ श्रोता हुनुहुन्छ। उहाँको नाम रोशनी रहेको छ र उहाँले यस कार्यक्रमको माध्यमबाट एचआईभी एड्सको बारेमा विस्तारमा जान्न चाहन्छु, कृपया झर्को नमानिकन बताइदिनु होला भनेर भन्नुभएको छ।
2: धेरै राम्रो कुरा हो कि बारम्बार हामीले यी कुराहरू दोहोर्याएर बताउनु पर्ने हुन्छ, जस्तो कि कार्यक्रमको अघिल्लो श्रृङ्खलाहरूमा पनि बताइएको थियो कि एचआईभी प्रमुख 4 कारणहरूले लाग्न अथवा सर्न सक्छ। सबैभन्दा प्रमुख कारण हो अपरिचित वा परिचित व्यक्तिसँगको असुरक्षित शारीरिक सम्बन्ध, अनि त्यसै गरी संक्रमित रगतको आदान प्रदान, अनि सुईको माध्यमबाट नशालु पदार्थको सेवन, र अर्को कारण भनेको संक्रमित आमाले बालक जन्माउँदा पनि यो सर्ने गर्छ। अनि जुन यो संक्रमित आमाले बालक जन्माउँदा सर्ने सम्भावना भनेको चाहिँ प्रतिशतको आधारमा एकदमै कम हुने गरेको छ, तर शुरूका 3 कारणहरू जुन मैले अघि भर्खरै भने, ती कारणहरूबाट आफैले बचाउन एकदमै आवश्यक छ। अनि यो एचआईभी एड्स जुन तरिकाले फैलिन्छ, यदि हाम्रो चारैतिर यस्तो परिवेश छ अर्थात विभिन्न प्रलोभन पनि, त्यसैले सबैभन्दा महत्वपूर्ण कुरा आत्मसंयमताको साथमा चल्नु र आफैलाई नियन्त्रण गर्न सक्नु हो।
1: हजुर, तपाईँले ठिक भन्नुभयो, हाम्रो जीवनलाई हामीले आफ्नो कन्ट्रोलमा चाहिँ राख्नु पर्यो,
2: अनि जुन सही तरिकाहरू छन् त्यसैको मात्र प्रयोग गर्नु पर्यो।
1: यो त तपाईँले बताइदिनु भयो कि कुन कुन कारणले एचआईभी सर्छ, अब यो पनि बताइदिनुहोस् कि कुन कुन कारणले चाहिँ यो सर्दैन।
2: जस्तो कतिपय मानिसहरूलाई यो पनि डर रहने गर्छ कि हामी एउटै टोयलेटको प्रयोग गर्छौं अथवा चुम्बन गर्दा सर्न सक्छ, अथवा एकसाथ एउटै घरमा बस्नले सर्न सक्छ, अथवा हाच्छिउबाट सर्न सक्छ। यस्तो विभिन्न कुराहरू छन् जुन हामीले हाम्रो दैनिक जीवनमा फेस गर्नुपर्छ, अर्थात् सामना गर्नुपर्छ, र जुन असीमित छन्। मैले भन्न खोजेको यी कुनै पनि कारणबाट चाहिँ एचआईभी सर्दैन। एचआईभी त एउटा पाहुना जस्तै हो जो तपाईँको घरको ढोका निर आएर उभिरहेको हुन्छ। यदि तपाईँले त्यसको लागि आफ्नो घरको ढोका खोल्नुहुन्छ र स्वागत गर्नुहुन्छ भने भित्र पस्छ, नत्र त पस्न सक्दैन।
1: अनि भित्र पस्न नदिनको लागि यसको बारेमा धेरै भन्दा धेरै जानकारीहरू हुनु अति नै आवश्यक छ।
2: एकदमै हो, एकदमै आवश्यक छ।
1: जानकारीकै क्रममा यसका लक्षणहरू पनि बताइदिनुहुन्छ कि?
2: अवश्य पनि। यसको प्रारम्भिक लक्षणहरू हुन्छन् रुघाखोकी, ज्वरो र झाडापखाल। अनि जसै हामीले उपचारको लागि डाक्टरबाट एन्टिबायोटिक औषधिहरू लिने गर्छौ, 3-4 दिनमा यो निको पनि हुन्छ। तर जब एचआईभी संक्रमित व्यक्तिलाई यस्तो समस्या हुन्छ तब केही समयको लागि निको हुन्छ, तर जसै ती औषधिको मात्रा वा समय समाप्त हुन्छ तब फेरि सुरु हुन थाल्छ, अर्थात् पूर्ण रूपमा निको हुन सक्दैन। त्यस्तो व्यक्ति कमजोर पनि बन्दै जान्छ।
0: रोशनीजी, एचआईभी एड्सको बारेमा तपाईँले सामान्य रूपमा त हाम्रो विशेषज्ञज्यूबाट जानकारीहरू पाइसक्नु भएको छ, यदि यति बेला तपाईँले कार्यक्रम जागृति सुन्दै हुनुहुन्छ भने। अनि हामी तपाईँलाई यही आग्रह गर्न चाहन्छौ कि नियमित रूपमा तपाईँले कार्यक्रम सुन्दै जानुहोस् र तपाईँले यसको बारेमा अझै विस्तृत रूपमा जानकारीहरू हासिल गर्नुहुनेछ।
1: अवश्य पनि श्रोता मित्रहरू, यति बेला कार्यक्रममा पत्रलाई नै निरन्तरता दिउँ। यो अर्को पत्र छ मेरो हातमा शंकरजीको, अनि उहाँले तपाईँबाट जान्न चाहनुहुन्छ कि के एचआईभी को भाइरसलाई हामीले आफ्नो आँखाले देख्न सक्छौ, यदि सक्छौ भने कसरी र सक्दैनौ भने कसरी र किन भनेर सोध्दै हुन्।
2: एचआईभी को जुन भाइरस छ यसलाई तपाईँले आफ्नो आँखाले देख्न सक्नुहुन्न, तर सूक्ष्म दर्शक यन्त्र जसलाई अंग्रेजीमा माइक्रोस्कोप भनिन्छ त्यसको माध्यमबाट चाहिँ यो स्पष्ट देख्न सकिन्छ। यो त केवल प्रयोगशालामै गएर देख्न सकिन्छ, किनभने यो यति धेरै सूक्ष्म र सानो हुन्छ, त्यसैले हामीले यसलाई नाङ्गो आँखले मात्र देख्न सक्दैनौ।
1: यो एकदमै सानो हुन्छ तर यसको काम अथवा परिणाम चाहिँ अति भयानक र खतरनाक हुन्छ, होइन?
2: एकदमै खतरनाक हुन्छ।
1: यसैसँग मिल्दो जुल्दो अर्को एउटा प्रश्न छ दयारामजीको, जुन यस प्रकार छ, एचआईभी एड्सको कारण पुरुषहरूको मृत्यु छिटो हुन्छ कि महिलाहरूको भनेर उहाँले
2: प्रश्न के रहेछ? पुरुषहरूको कि महिलाहरूको मृत्यु छिटो हुन्छ भनेर हो?
1: हजुर,
2: यो भन्नु त एकदमै कठिन पर्छ, किनकि कसको छिटो मृत्यु हुन्छ भनेर। यस्तै प्रकारको एउटा प्रश्न हामीले पहिले पनि पाएका थियौं, सायद तपाईँहरूलाई याद पनि होला। जे होस्, यस्तो केही पनि होइन। यो जुन एचआईभी छ ह्युमन इम्युनो डिफिसियन्सी भाइरस, जसको शरीरमा अधिक मात्रामा हुन्छ स्वाभाविक हुन्छ कि त्यही व्यक्ति धेरै बिमार र कमजोर हुने गर्छ, र यदि त्यो व्यक्तिले आफ्नो शरीरको प्रतिरोध क्षमता कायम राख्नको लागि नियमित औषधि सेवन गरिरहेको छ भने र औषधिले उसको शरीरमा कुनै पनि सकारात्मक प्रतिक्रिया देखाउँदैन भने त्यसको बदलामा अर्को औषधि दिइन्छ, र त्यो औषधिले पनि काम गरेन भने त्यो व्यक्तिलाई धेरै कष्ट हुन्छ। त्यसैले यो त शरीरमा निर्भर रहने कुरा हो कि व्यक्तिले आफ्नो स्वास्थ्यमा, खानपानमा के कति र कसरी ध्यान दिइरहेको छ, त्यसमा भर पर्ने कुरा हो। यस्तो कुनै मापदण्ड पनि छैन कि पुरुष छिटो मर्ने कि महिला छिटो मर्ने भनेर।
1: अनि बच्चाहरूको बारेमा चाहिँ के हो त?
2: बच्चाहरूको चाहिँ कम उमेरमा नै मृत्यु हुन्छ, यो त एकदमै पक्का कुरा हो। यदि ऊ जन्मदा नै संक्रमित छ भने पछिल्लो ब्युरोले देखाए अनुसार 8 वर्षसम्म मात्र जीवित रहेको र त्यसपछि मृत्यु भएको कुरा हामीले थाहा पाएका छौ।
1: जस्तो कि तपाईँले परामर्शदाताको रूपमा काम गरिरहनु भएको छ, यसै क्रममा तपाईँले धेरैजना व्यक्तिलाई भेट्नुहुन्छ होला जो धेरै वर्षदेखि यस रोगबाट ग्रसित छन्। त्यसो भए सबैभन्दा धेरै उमेर, सबैभन्दा लामो उमेरदेखि एचआईभी ग्रसित हुने त्यस्तो व्यक्तिलाई चिन्नुहुन्छ?
2: हजुर, म एकजना त्यस्तो व्यक्तिले चिन्छु, अनि म आफै पनि लामो समयदेखि यस क्षेत्रमा काम गरिरहेको छु, अनि यो व्यक्ति 17 वर्षदेखि एचआईभी पोजिटिभ हुनुहुन्छ, जसमा 4 वर्षसम्म उहाँले कुनै पनि उपचार गराउनु भएन किनभने त्यति बेला अहिलेको जस्तो जानकारीहरू थिएन। तर आज उहाँको भाग्य भनौं कि के भनौं, जुन पनि औषधिहरू उहाँले खाइराख्नु भएको छ त्यो औषधिले उहाँको शरीरमा राम्रो प्रतिक्रिया देखाइरहेको छ। अहिले पनि उहाँ नोकरी गर्दै हुनुहुन्छ र स्वस्थ पनि हुनुहुन्छ।
0: अर्थात इच्छा शक्ति प्रबल भएकोले गर्दा अझै पनि जीवन जिउनको लागि उहाँलाई प्रेरित गरिरहेको छ।
2: एकदमै तपाईँले भनेको सही हो। उहाँसँग कुराकानी गर्दै गर्दा मैले महसुस गरे कि उहाँ एकदमै बलियो र सकारात्मक विचार लिएर जिउने व्यक्ति हुनुहुन्छ, जुन चाहिँ धेरै नै महत्वपूर्ण हुन्छ।
0: तपाईँसँग अझै पनि कुराकानी गर्ने मन थियो किनभने हामीसँग हाम्रो श्रोताहरूको पत्र अझै पनि बाँकी नै छ। यसो घडी हेर्दै गर्दाखेरि समयले चाहिँ हामीलाई बिदा दिइसकेको रहेछ, त्यसैले आजको लागि हामी तपाईँलाई यतिकैमा धन्यवाद दिन चाहन्छौ र आउने दिनमा अझै पनि तपाईँबाट यस्तै सहयोगको अपेक्षा गर्छौ।
2: तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
1: श्रोता मित्र, अहिलेसम्म हामीलाई तपाईँले पठाउनु भएको पत्रको जिज्ञासाको उत्तर दिँदै हुनुहुन्थ्यो हाम्रो विशेषज्ञज्यूले, उहाँलाई हामीले विदा गरिसकेका छौँ र हामी पनि अब विदा माग्नुपर्ने बेला भइसकेको छ। तर त्योभन्दा पहिला तपाईँले यो कार्यक्रम निरन्तर सुन्दै हुनुहुन्छ भन्ने हामी विश्वास गर्छौँ र पत्रचार पनि तपाईँले पठाउँदै गर्नुभएको छ, अनि हामी तपाईँलाई यो पनि जानकारी दिन चाहन्छौँ कि हाम्रो कार्यक्रमको ठेगाना हाम्रो कार्यक्रमपछि तपाईँले सुन्न सक्नुहुन्छ। र यति भन्दै आजको कार्यक्रमबाट सधैँ जस्तै म तिलक र साथै सुजना पनि उजेलिन चाहन्छौँ।
0: नमस्ते।

प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको

प्रिय श्रोता तपाईहरुले अहिले सुन्दै हुनुहुन्थ्यो TWR नेपालद्वारा संचालित रेडियो कार्यक्रम जागृति। आजको कार्यक्रम कस्तो लाग्यो? तपाईको सुझाव, सल्लाह र प्रतिक्रियाको लागि हामी आशा गर्दछौ। साथै अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम जागृति, GPO बक्स नम्बर 8975, EPC नम्बर 2561, काठमाडौँ, नेपाल। साथै हाम्रो इमेल ठेगाना twrnepal.radio@gmail.com। हामीलाई 9813300690 SMS वा फोन पनि गर्न सक्नुहुन्छ। यसै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न पनि सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुन्छ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट हुनेछौ। तबसम्मका लागि बिदा चाहन्छौ। जय मसीह।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसडीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 647 र 98111 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: हेलो विक्रम, कहिले जाने त इन्टरनेटको बिल तिर्न?
1: मेरो त अझै एक महिना बाँकी छ यार।
0: लौ कसरी, अस्ति हामीले सँगै तिरेको होइन त? मेरो त बेला भइसक्यो त।
1: वर्ल्ड लिङ्कको एक कान दुई कान रिफर अफरले गर्दा नि मैले अस्ति एकजना आफन्तलाई वर्ल्ड लिङ्कको 12 महिनाको सेवा जडान गर्न सल्लाह दिएको थिएँ, अनि धन्यवाद स्वरूप वर्ल्ड लिङ्कले मेरो इन्टरनेटको अवधि एक महिनाले थप गरिदियो।
0: यो त गजबको अफर रहेछ त यार।
1: बरु तिमी पनि वर्ल्ड लिङ्कको एक कान दुई कान रिफर अफरको फाइदा लिइहाल।
0: हुन्छ यार, म त आजदेखि नै रिफर गर्न सुरु गरिहाल्छु।
2: थप जानकारीका लागि 9800244010 9800238536526 मा सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओल्ड लिङ्क कम्युनिकेसन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन रिसोर्टको भन्दा दुई घर माथि। बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
3: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
2: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
3: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ, र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
2: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 813 लमसुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
3: सम्पर्क नम्बर 9842618202 र 9840319799।
2: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 813 लमसुङ।
3: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ। भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
2: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
3: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर आइरहन्। अनि हाम्रै बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाली।
2: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
4: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
3: औषधिको मूल्यमा अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
4: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843678450 र 9824111032।
2: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
3: जापान ट्राई होइन, सियोर गरौं।
5: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
3: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
5: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
2: लमसुङ एजुकेसन सेन्टर, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
4: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 0665902909, मोबाइल नम्बर 9856602909।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: जसलाई मैले प्रेम गरे उसलाई पाउन सकिनँ, जसले मलाई प्रेम गर्यो उसको प्रेम बुझ्न सकिनँ, मलाई माफ गरिदिऊ। ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रचना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रचना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: दुख्यो, कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, जे दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मसै भइन।
3: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सरको सेरा चोकदेखि काराटार जाने बाटो छ नि, त्यही जाम बरु।
2: हुन्छ बुहारी, ल गइहालम, साह्रै गाह्रो भयो।
3: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका आठ सेरा।
1: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
4: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख, विराम, रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण:
5: कामने रोग,
4: बौलाउने रोग,
5: ढल्ने रोग,
4: मूर्छा पर्ने,
5: सपना नराम्रो देख्ने,
4: डराउने,
5: रिस उठ्ने,
4: तर्सिने,
5: खान मन नलाग्ने,
4: चिलाउने,
5: ऐठन गर्ने,
4: कम्मर दुख्ने,
5: हात खुट्टा पोल्ने,
4: चपाउने,
5: हात खुट्टा दुख्ने वा सुन्निने,
4: ज्यान करकर खाने,
5: महिनावारी गडबडी,
4: बाँझोपन,
5: छारे रोग,
4: प्रेसर,
5: सुगर,
4: प्यारालाइसिस,
5: दम,
4: खोकी, टोकेको निलो दाम,
5: मान्छे हराएको,
4: सामान हराएको,
5: टुनामुना लागेको,
4: मेलमिलाप गर्न पर्ने,
5: दाँत दुखेको,
4: बिगार परेको,
5: पैसा फसेको,
4: रक्सी छुटाउने,
5: घर बाँध्ने,
4: पिनाश भएको,
5: टाउको दुख्ने,
4: ग्यास्ट्रिक,
5: जन्डिस भएको,
4: शत्रु नष्ट गर्ने,
5: बाथ रोग,
4: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनु नै छैन।
5: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ।
0: सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वार्ड नम्बर 9, सिउडीबार, लमजुङ, कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 9769777860, 9769777860 र 9921 57536। 98 21 56 36।
4: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिल खोलामा नन्दा स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचिचहर नगरपालिका 8, झिङ्गे खोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: सुनिता आ गर त
1: भोके मेरो दास सबै किराले खाएको छ
0: गर न के आ गर म हेर्छु
2: आ
0: छी कस्तो गनाको दाँत माझ्दैन हो
1: ठुलो स्वरमा नकराउन मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तरी डेन्टल होममा जाऊ न दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
3: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
4: भूपुसैनिक डेन्टल होम प्राली पेसिकर नगरपालिका 8 सेरा ओरालो लमजुङ
5: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीता अधिकारी
4: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
6: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसडीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिभेज तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिभिल तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9842039799।
0: सिभिल तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
1: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
3: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
4: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
2: जयलक्ष्मी सुनचाँदी पसल, बेची सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ, प्रोप्राइटर बमबहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 9846-58565। राशि अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए बुढा घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, दसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: ओहो हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
3: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665220227, मोबाइल नम्बर 9842649129 र 9841520091।
0: अब पाउनुहोस् ओर्लिङको दमदार अफरमा 100 MBPS को इन्टरनेट र नेट टिभी मात्र ₹950। यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 9008444410, 9008438526 सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेसन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन रिसोर्टको भन्दा 2 घर माथि। उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसकको झिम खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रंगीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेसीसहर नगरपालिका 8, झिङ्गे खोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
4: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोपाइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9840319789।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
4: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
3: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
4: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुगा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता राता बिबिर उठेर हैरान। अनि हाम्रै बेसीसहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
3: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
5: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
2: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
5: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843678450 र 9824111032।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्स जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य

0: साथ खरीद बिक्री गरिन्छ।
1: जयलक्ष्मी सुन चाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोप्राइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राशि अनुसारको पत्थरका लागि जयलक्ष्मी सुन चाँदी पसललाई नै सम्झनुहोस्।
2: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने।

0: Sugar.
1: Paralysis.
0: Dumb.
1: Khoki, tokeko nilo dam.
0: Manche haraeko.
1: Saman haraeko.
0: Tuna muna lageko.
1: Melmilap garna parne.
0: Daant dukheko.
1: Bigar pareko.
0: Paisa phaseko.
1: Rakshi chutaune.
0: Ghar banne.
1: Pinas bhayeko.
0: Tauko dukhne.
1: Gastric.
0: Jandis bhayeko.
1: Satur nashta garne.
0: Bath rog.
1: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ, साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनुहुने छैन।
0: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
2: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउँडीबार लम्सुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60 97 69 77 68 60 र 98 21 57 56 36 98 21 57 36।
1: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: अब पाउनुहोस् ओर्लिङको फोटोलाइट अफरमा 200 MBPS को इन्टरनेट 3 महिनाको मात्र शुल्क ₹3,300 साथमा डबल ब्यान्ड राउटर निशुल्क। यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। थप जानकारीका लागि 9800244010 र 9800238536526 सम्पर्क गर्नुहोला। सम्पर्क कार्यालय ओर्लिङ कम्युनिकेशन लिमिटेड, शाखा कार्यालय बेसी सहर, गेटवे हिमालयन रिसोर्ट भन्दा 2 घर माथि। उल्लेखित रकममा 13% भ्याट एक्स्ट्रा लाग्नेछ।
1: किन हाँस्या नि बुढा, तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तोलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
2: ताल बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
0: ताल बाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9811920981।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।